مقابلہ کرنا چاہتے تھے۔ مقابلہ بڑی طاقت سے تھا، اس لیے نبی اکرم صلی اللہ علیہ وسلم نے واضح طور پر بتا دیا تھا کہ رومیوں کے مقابلے میں جانا ہے تاکہ سب لوگ پوری طرح تیار ہو جائیں۔ حکم یہ تھا کہ جو بھی لڑنے کے قابل ہے وہ ساتھ چلے۔ کعب ابن مالک رضی اللہ عنہ کا کہنا ہے کہ میں پوری طرح تیار تھا، دو سواریاں بھی خرید رکھی تھیں اور ویسے بھی ٹھیک حال میں تھا، لیکن روانگی کے موقع پر مجھ سے سستی ہو گئی کہ آج تیاری کرتا ہوں، کل سامان خریدوں گا، اور اسی آج کل میں نبی اکرم صلی اللہ علیہ وسلم روانہ ہو گئے۔ میں پھر بھی مطمئن تھا کہ اچھی سواری رکھتا ہوں، ایک دو روز بعد بھی روانہ ہوا تو قافلے سے جا ملوں گا، مگر سستی بدستور چلتی رہی، حتیٰ کہ کئی روز گزر گئے اور میں نے یہ اندازہ کر لیا کہ اب نہیں پہنچ سکوں گا۔ نبی اکرم صلی اللہ علیہ وسلم کی روانگی کے بعد مدینہ منورہ میں یا معزود لوگ رہ گئے تھے یا ایسے لوگ جنہیں ہم منافقین شمار کرتے تھے۔ مجھے اپنے آپ کو ان کے درمیان دیکھ کر شرمندگی سی ہوتی تھی، مگر اب کچھ نہیں ہو سکتا تھا۔ دوران سفر ایک موقع پر نبی اکرم صلی اللہ علیہ وسلم نے ساتھیوں سے دریافت کیا کہ کعب رضی اللہ عنہ نے کیا کیا۔ ایک شخص نے کہا کہ اس کو مزاج کی نزاکت اور نخرے نے روک لیا ہے۔ جابر رضی اللہ عنہ بھی موجود تھے، انہوں نے ٹوک دیا کہ وہ مخلص صحابی ہیں، اس کے بارے میں ایسی بات کرنا ٹھیک نہیں ہے۔ کعب بن مالک رضی اللہ عنہ کہتے ہیں کہ جوں جوں رسول اللہ صلی اللہ علیہ وسلم کی واپسی کی خبریں مل رہی تھیں، مجھے فکر لاحق تھی کہ آپ صلی اللہ علیہ وسلم کے سامنے کیا عذر پیش کروں گا۔ اتنے میں تقریباً 3 ماہ کے بعد رسول اکرم صلی اللہ علیہ وسلم مدینہ منورہ تشریف لے آئے، جبکہ میں نے ایک روز پہلے اپنے دل میں یہ فیصلہ کر لیا تھا کہ کوئی بہانہ نہیں تراشوں گا اور صاف صاف اصل بات عرض کر دوں گا، اس پر جو فیصلہ ہوگا وہ میرے لیے بہتر ہی ہوگا۔ نبی اکرم صلی اللہ علیہ وسلم کا معمول تھا کہ جب سفر سے واپس آتے تو پہلے مسجد میں 2 رکعت نماز ادا کرتے تھے اور کچھ دیر بیٹھنے کے بعد گھر تشریف لے جاتے تھے۔ آپ صلی اللہ علیہ وسلم جب تشریف لا کر مسجد میں بیٹھے تو لوگوں نے آنا شروع کر دیا، جو مختلف قسم کے عذر بہانے کر کے اس غزوہ میں اپنی غیر حاضری پر معذرت کرتے اور حضور صلی اللہ علیہ وسلم اسے قبول فرما لیتے۔ یہ کم و بیش 80 افراد تھے جنہیں ہمارے ہاں عام طور پر منافقین میں شمار کیا جاتا تھا۔ میں بھی حاضر ہوا۔ نبی اکرم صلی اللہ علیہ وسلم نے غضب آلود تبسم کے ساتھ میرے سلام کا جواب دیا اور پوچھا کہ میں ان کے ساتھ سفر پر کیوں نہیں گیا، جبکہ میری تیاری بھی حضور صلی اللہ علیہ وسلم کے علم میں تھی۔ میں نے عرض کیا، یا رسول اللہ، میں بھی بظاہر کوئی معقول بہانہ پیش کر کے وقتی طور پر آپ صلی اللہ علیہ وسلم کو مطمئن کر سکتا ہوں، لیکن اس بات سے ڈرتا ہوں کہ کل وحی کے ذریعے آپ صلی اللہ علیہ وسلم کو اصل صورتحال سے آگاہ کر دیا جائے گا تو میں کچھ نہیں کر سکوں گا، اس لیے سچ سچ عرض کرتا ہوں کہ میرا کوئی عذر نہیں تھا اور کوئی رکاوٹ نہیں تھی، بس آج کل کرتے کرتے سستی کی وجہ سے پیچھے رہ گیا تھا۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، تم نے چونکہ سچ بولا ہے اس لیے تم اپنے بارے میں فیصلے کا انتظار کرو، اور عام مسلمانوں کو حکم دیا کہ تاحکم ثانی اس کے ساتھ بول چال اور لین دین بند رکھو۔ کعب بن مالک رضی اللہ عنہ فرماتے ہیں، اس سوشل بائیکاٹ کی وجہ سے مدینہ منورہ کی سرزمین میرے لیے تنگ ہو گئی، نہ کوئی مجھ سے بات کرتا ہے، نہ سلام کہتا ہے، نہ سلام کا جواب دیتا ہے، اور نہ ہی میری طرف متوجہ ہوتا ہے۔ مجھے مدینہ منورہ کے در و دیوار اجنبی لگ رہے تھے اور میں اپنی ہی شہر میں انجانا مسافر ہو کر رہ گیا تھا۔ چند ہی روز میں میرا سانس گھٹنے لگا۔ میری پریشانی کی 2 بڑی وجہیں تھیں، ایک یہ کہ اگر اس دوران میرا انتقال ہو گیا تو نبی اکرم صلی اللہ علیہ وسلم میرا جنازہ نہیں پڑھیں گے، اور اگر خدا نہ خواستہ اس کیفیت میں خود نبی اکرم صلی اللہ علیہ وسلم چل بسے تو میری باقی ساری زندگی اس سوشل بائیکاٹ کے ماحول میں گزرے گی۔ مگر جب مجھے معلوم ہوا کہ میرے ساتھ 2 اور بدری صحابی، ہلال ابن امیہ اور مرارہ بن ربیع رضی اللہ عنہ بھی اسی صورتحال سے 2-4 ہیں تو پریشانی کچھ کم ہوئی کہ میں اس سزا میں اکیلا نہیں ہوں۔ وہ دونوں کمزور اور بوڑھے تھے، اس لیے گھروں میں بیٹھ گئے، جبکہ میں نسبتاً جوان اور صحت مند تھا،
इसलिए मस्जिद नबवी में नमाजों में हाजिरी और बाजार में आने जाने का सिलसिला जारी रखा। एक रोज में बाजार जा रहा था तो देखा कि शाम से आने वाला एक किप्ती ताजर आवाज दे रहा है कि कोई मुझे काब इब्ने मालिक का घर बताएगा। बाजार से गुजरने वाले किसी शख्स ने इशारे से मेरे बारे में बताया कि वो जा रहा है। वो किप्ती आकर मुझसे मिला और एक खत पेश किया जो गस्सान के बादशाह की तरफ से था और उसमें लिखा हुआ था कि हमें मालूम हुआ है कि तुम अपने सरदार की तरफ से जिल्लत और तौहीन का सामना कर रहे हो, हालांकि तुम मुहतरम शख्सियत और ऐसे सुलूक के मुस्तहिक नहीं हो। इसलिए मैं तुम्हें दावत देता हूँ कि हमारे पास आ जाओ, हम तुम्हें सियासी पनाह देंगे और इज्जत और इकराम का मामला करेंगे। मैंने खत पढ़कर आसमान की तरफ निगाह उठाई और कहा, क्या ये इम्तिहान अभी बाकी रह गया था? मैं इस किप्ती को साथ लेकर अपने महल्ले के एक तन्नूर पर गया जिसमें आग जल रही थी। मैंने वो खत जलती हुई आग में फेंक कर उस किप्ती से कहा कि अपने बादशाह से जाकर कह देना कि ये उसके खत का जवाब है। हम मुसलसल 40 रोज तक उसी कैफियत में रहे कि एक रोज नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की तरफ से पैगाम आया कि अपनी बीवियों से अलग हो जाओ और उनके करीब न जाओ। हिलाल इब्न उमैया रदियल्लाहु अन्हु की बीवी ने यह कहकर घर में रहने की इजाजत ले ली कि या रसूल अल्लाह, उसका तो रोटी पकाने वाला भी कोई नहीं है। आप सल्लल्लाहु अलैहि वसल्लम ने यह फरमाकर इजाजत दे दी कि जरूरी कामों के लिए तुम घर में रह सकती हो, लेकिन तुम एक दूसरे के करीब नहीं जाओगे। मुझे मशवरा दिया गया कि इस किस्म की इजाजत मैं भी हासिल कर लूं, मगर मैंने कहा, मैं जवान आदमी हूं, निभा नहीं सकूंगा। इसलिए मैंने बीवी से कहा कि तुम मैके चली जाओ और कोई फैसला होने तक वहीं रहो। इस दौरान मैं मस्जिद नबवी में जाता रहा, नमाज में शरीक होता था और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की मजलिस में बैठता था। हाजिर होकर हुजूर सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में सलाम अर्ज करता और मुंह दूसरी तरफ करके कन आंखियों से देखता कि क्या आप सल्लल्लाहु अलैहि वसल्लम ने मेरे सलाम का जवाब दिया है, मगर उधर मुकम्मल खामोशी रहती थी। इसी इम्तिहान व आजमाइश में रोजो शब गुजर रहे थे। एक रोज मैं अपने चचाजाद भाई और गहरे दोस्त अबू कतादा रदियल्लाहु अन्हु के पास उसके घर चला गया। मैंने सलाम किया तो उसने कोई जवाब नहीं दिया। मैंने उसे कहा कि मैं तुम्हें खुदा की कसम देकर पूछता हूँ कि क्या तुम इस बात को नहीं जानते कि मैं अल्लाह ताला और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के साथ कल्बी मोहब्बत रखता हूँ। उसने कोई जवाब नहीं दिया। मैंने दोबारा सहबारा कसम दिलाकर पूछा तो उसने सिर्फ इतना ही कहा, अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम ही बेहतर जानते हैं। इस पर मैं इंतहाई मायूसी के आलम में रोते हुए उस घर से निकल आया। हमारे साथ मदीना मुनव्वरा के लोगों के सोशल बॉयकॉट पर 50 रातें गुजर चुकी थीं और हमारी परेशानी में मुसलसल इजाफा हो रहा था कि एक रोज मैं फजर की नमाज पढ़कर फारिग हुआ तो मुझे घर के सामने के पहाड़ सुलह से आवाज़ सुनाई दी कि एक काब खुश हो जाओ। मैं समझ गया कि हमारी माफ़ी का ऐलान आ गया है। हुआ यूं कि रात को वही के ज़रिए अल्लाह ताला ने हमारी माफ़ी का फ़ैसला सूरत तौबा की मज़कूरा बाला आयत करीमा के ज़रिए सादर फरमा दिया था और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सुबह नमाज फजर के बाद जब मस्जिद नबवी में उसका ऐलान फरमाया तो दो हज़रात मुझे उसकी खबर देने के लिए दौड़ पड़े और उनमें मुझे ये खबर पहले देने में मुकाबला हो गया। एक घोड़े पर सवार होकर पहाड़ी रास्तों से गुजरते हुए मेरी तरफ तेजी से आ रहा था जबकि दूसरा पैदल ही दौड़ पड़ा और दरमियानी रास्तों से होते हुए मेरे घर के बिल्कुल करीब जबल सिला तक पहुंच गया। ये सहाबी हमजा असलम रदियल्लाहु अन्हु थे। उन्होंने जब देखा कि घुड़सवार उनसे पहले काब रदियल्लाहु अन्हु के घर पहुंच जाएगा तो उन्होंने उसी पहाड़ से मेरे घर की तरफ रुख करके मेरे लिए खुशखबरी की आवाज़ लगा दी जो मुझे फौरन पहुंच गई और वो घुड़सवार पर सबकत ले गए। मैं दीवानावार घर से निकला, अपने कपड़े खुशखबरी देने वाले को इनाम के तौर पर दिए और खुद पड़ोसी से मांग कर कपड़े पहने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पहुँचा तो आप सहाबा इकराम के साथ इंतहाई खुशी के आलम में तशरीफ़ फरमा थे। तलहा रदियल्लाहु अन्हु ने आगे बढ़कर मेरा इस्तकबाल किया और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मुझे इस आजमाइश में सरखरो होने पर मुबारकबाद दी। मैंने अर्ज किया कि या रसूलुल्लाह, मुझे सच बोलने की वजह से यह एजाज मिला है, इसलिए वादा करता हूँ कि जिंदगी भर कभी झूठ नहीं बोलूँगा और आज मैं ऐलान करता हूँ कि इस खुशी में मेरा सारा मालो जायदाद अल्लाह की राह में सदका है।
نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ سارا نہیں اپنے لیے بھی کچھ روک لو میں نے عرض کیا ٹھیک ہے خیبر میں ملنے والا باغ میں اپنے لیے روک لیتا ہوں اس کے سوا باقی میرا سارا مال اللہ تعالیٰ کی راہ میں صدقہ ہے سامعین اکرام یہی حقیقت ہے کہ درست کوئی باعث نجات ہے حدیث شریف میں آتا ہے سچی بات نیکی ہے اور جنت کی جانب رہنما ہے جبکہ جھوٹ گناہ ہے اور گناہ جہنم کی جانب مفضی ہے پروگرام قصص القرآن کا آج کا یہ حلقہ اپنے اختتام کو پہنچا ہے ساؤنڈ ڈیزائنر ندیم انصاری اور مجھے طلحہ اشرف الزمان کو آئندہ ملاقات تک کے لیے دیجیے اجازت مع السلامہ